La cartella de Lansing Lago Nettle da Unde e di Unde di Detta o di Unde di Unde e di Unde di Sergio di Cartella di Getta de Sonde di Detta de Giorgi Sarkana de Jacob di Nari Sarkana di Netta Sien Sene che te un dog di Condi che di Canda di Tirari Clara di Getta Sarkana di Tim Tu e te che Cartella di Getta Sonde di British Columbia, GSI, Canada, Switzerland, Handogis, Switzerland, Kari, Ajoko Handogis, Kuankuri, Kuan, Niara, Kuan, Jirigin, Tigin. As you get Canada, Kakugin, and Noir, and that Thai, Jasante, Taranigit, and Katuji, not the Nazi, Jeton, Canada, was really or Sunday in the Kitty. Kota ti kundi teshwa mechwandeo zan Iran kundi kundi jindiswa tha unki sonde omotsan chike kukhoni ane gite tsano di etlen begare ane gite kundi tsan hen kini dendele ji tuile o lisma di gite ji al memorandum of understanding ke tino di ji tasi kundi tsan kila ji atomic energy agencies ke di kundi shwasa ji kundi ji Iran ka ji kundi ji nuclear tasi ते थी छोले तसी कहीं दांत से कहीं देखे कहीं के घर के नंदे तो ये तसी में होनी थी कहीं नहीं थी तो कहीं जी इंटरनेशनल थावे एनर्जी एजेंसी से जैसा ईरान को आखिर इतनी लगी थी जिन्दी साथ अंदर आउट से बच्चों देव से ईरान निकल के कहानी अलग इतने सुनाई जी ते स्टेम बिगाड़ी گرگن دا کنی کردی ممبراند و پندرستان که تیجی کاری لیجی لی بچونده لیجی ران لیجی تسی کنی نیوکلیر کنی که گرگن دا کنی تین کنی که نیده کنی ازا ایجی تن ایجی بچونده سی تو ایجی ران سی ایجی کنی تامک انرژی کنی که گرگن دا کنی با کنی که که اگنه تا تو لیگی تی کنی نیدز مصلا تو لیگن دا لیهر لیگ مخلی अने गीते ओलिसो गीते गीते जी तक ला रफियल रास क्रॉसी लजी तसी गंदे को क्यास ने थकने इंस्पेक्टर को दिस ऑन दे दे ती गती जी रेजिस्टेंट दे गाड़ी घर के ना खंडी घर कर जी रन जी दे के के ती गंदी वत जी तं को के में था को कंदी नीचे समसा ना लेले से को गने गीते खंडी जे ते गाड़ी ला जी जी दा दे जी दा दे ले गीती ए जी तक